0: और इंडोनेशिया दुनिया की तीसरी सबसे बड़ी डेमोक्रेसी है। भारत में सैकड़ों भाषाएं और अनेक परंपराएं हैं, तो इंडोनेशिया में भी सैकड़ों भाषाएं और अनेक परंपराएं हैं। भारत में वसुधैव कुटुंबकम का मंत्र है, तो इंडोनेशिया में भिन्ने का तुंगल इक्का का विचार है।
1: भारत की तरक्याती सफर और विकसित भारत 2047 के तस्वीर नीज गोल्डन इंडोनेशिया 2045 के दरमियान हम आहंगी को उजागर करते हुए वजीर आजम मोदी ने तिजारत, सरमायाकारी, कनेक्टिविटी, खुराक और तवानाई की यकीनी फराहमी, डिजिटल सरकारी बुनियादी ढांचे और उभरती हुई टेक्नोलॉजीज के शोबों में मजीद गहरी शराकत दारी के लिए कहा।
0: यहाँ इंडोनेशिया में आप एमास 2045 के महत्वाकांक्षी विजन पर चल रहे हैं और भारत में हम विकसित भारत 2047 का संकल्प लेकर आगे बढ़ रहे हैं। अपने इन लक्ष्यों को हासिल करने में हम एक दूसरे के पूरक बन सकते हैं। हम दुनिया की सबसे यूथफुल सोसाइटीज हैं। हम दुनिया की सबसे तेजी से आगे बढ़ रही बड़ी अर्थव्यवस्थाओं में हैं। हम दोनों मेजर मैरिटाइम पावर्स हैं। हम ग्लोबल साउथ की मजबूत आवाज है।
1: वजीर आजम मोदी आज इंडोनेशिया के सदर के साथ योग्यकर्ता में मशहूर प्रम्बनन मंदिर के दर्शन करेंगे। उनके इस दौरे से गहरे सकाफती और तहजीबी रिश्तों की अहमियत का इजहार होता है, जिनकी वजह से भारत और इंडोनेशिया 1000 साल से ज्यादा अरसे से एक दूसरे से वाबस्ता हैं। प्रम्बनन नवीं सदी बिरादरी की तरफ
2: नेपाल के विदेश नीतिक पहलकदमियां ते गलबात राही हल कर सकते ने। संसद दी उपरली सभा विच बोलदिया कल शेख नाल ने किया कि सरहदी कारज कमेटी अगले महीने मुलाकात करेगी। उन्होंने कहा कि नेपाल ते भारत गुआंढी देश ने
1: तिरखा तौसी भी की है, जिससे 25 करोड़ से ज्यादा लोग गरीबी से बाहर आ सके हैं।
0: बीते 12 साल में 50 लाख करोड़ रुपए डायरेक्ट लोगों के बैंक अकाउंट में भेजी जा चुकी है। जब ऐसी व्यवस्था बनती है तब लोगों का भरोसा बढ़ता है, तब लोगों में आत्मविश्वास आता है और तब 25 करोड़ भारतीय गरीबी को हरा करके, गरीबी को परास्त करके, गरीबी से बाहर निकल करके शान से जिंदगी जीने आरंभ करते।
1: वजीर आजम नरेंद्र मोदी तीन मुल्कों के अपने दौरे के दूसरे मरहले में ऑस्ट्रेलिया के 3 दिन के दौरे पर मेलबर्न पहुंचने वाले हैं। जनाब मोदी ऑस्ट्रेलिया के अपने हमनसब एंथनी एल्बनीज के साथ तीसरी सालाना सरबराह मीटिंग में शिरकत करेंगे। वजीर आजम नरेंद्र मोदी भारत ऑस्ट्रेलिया CEO फोरम में भी शिरकत करेंगे, जहाँ वो दोनों मुल्कों के सरकर्दा कारोबारी रहनुमाओं से खिताब करेंगे। जनाब मोदी भारतीय बिरादरी के लोगों के एक बड़े जलसे से भी खिताब करेंगे। पेश है एक रिपोर्ट।
3: दोनों वज़ीरे आज़म के दरमियान बाहमी बातचीत से कई अहम शोबों में इश्तराक को फरोग हासिल होगा। दोनों के ताल्लुकात में इक्तिसादी सरगर्मियां तेज रफ्तार के साथ आगे बढ़ रही हैं, जिसकी माजी में कोई नजीर नहीं मिलती। अशिया और खिदमात के शोबे में दोतरफा तिजारत 2025 में पहले ही $33 अरब से तजावुज कर गई है और अब 2030 तक इसे $1 खरब तक पहुंचाने का निशाना रखा गया है। दिफाई और सिक्योरिटी इश्तराक तेजी के साथ साझेदारी के एक अहम सुतून के तौर पर उभरा है। गुज़श्ता महीने नई दिल्ली में वज़ीरे दिफा के दूसरे मुज़ाकरात के तनाजुर में दोनों मुल्क सनअती इश्तराक और बहरी सिक्योरिटी को मजीद मुस्तहकम बना रहे हैं। मेलबर्न से सुहास राम की रिपोर्ट के साथ खबरनामे के लिए मैं शमीम इरफान।
1: यह खबरनामा आकाशवाणी से नशर किया जा रहा है। वज़ीर-ए-आज़म के दफ्तर PMO ने मुख्तलिफ शोबों पर एलनिनो के मुमकिना असरात और तैयारी से मुतालिक इकदामात का जायजा लेने के लिए आला सतह की जायजा मीटिंग मुनाकिद की। वज़ीर-ए-आज़म के प्रिंसिपल सेक्रेटरी डॉक्टर PK मिश्रा की सदारत में ये मीटिंग सेवा तीर्थ में हुई। इस मीटिंग में 15 से ज्यादा वजारतों के सेक्रेटरीज और आला अहदेदार मौजूद थे। तफसील हमारे नामा निगार से।
4: اس میٹنگ میں ڈاکٹر مشرا نے یہ ہدایت دی کہ مجموعی صورتحال پر لگاتار نظر رکھی جائے اور ریاستوں کے ساتھ تال میل قائم کر کے جلد متاثر ہونے والے ضلعوں پر مانسون یا تاخیر سے پہنچنے والے مانسون کے اثرات کا جائزہ لیا جائے تاکہ ضرورت پیش آنے پر ضروری اقدامات کیے جا سکیں۔ انہوں نے اس بات پر زور دیا کہ ان ضلعوں میں پینے کے پانی کی مناسب دستیابی کو یقینی بنانا اولین ترجیح ہونی چاہیے۔ ساتھ ہی انہوں نے دستیاب پانی کا استعمال مناسب انداز سے کیے جانے کی ضرورت اجاگر کی۔ ادھر بھارتی موسمیات محکمے کے افسروں نے جون اور جولائی میں بارش کی مجموعی صورتحال کا خاکہ پیش کیا۔ پینے کے پانی اور صفائی ستھرائی کے محکمے نے بتایا کہ وہ لگاتار نظر رکھے ہوئے ہیں اور فی الحال صورتحال مستحکم ہے۔ دلی سے پریا مونڈال کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں کونین حیدر۔
1: انفورسمنٹ ڈائریکٹوریٹ نے کولکتہ اور اس کے اطراف 5 ٹھکانوں پر تلاشی کی کارروائی کی ہے۔ یہ کارروائی آل انڈیا ترنمول کانگریس کے بعض بینک کھاتوں کے ذریعے مشتبہ رقوم کی منتقلی، غیر قانونی طریقے سے رقم اکٹھا کرنے اور مبینہ غیر قانونی مالی لین دین کے سلسلے میں کی گئی ہے۔ تلاشی کی یہ کارروائی ایویشن کے شعبے میں کام کرنے والی پرائیویٹ فرم کیئر ویل گروپ اور اس کے ڈائریکٹرز اور ایک مبینہ الیکٹورل ٹرسٹ سے وابستہ ٹھکانوں پر کی گئی۔ ای ڈی کی ابتدائی چھان بین کے مطابق 150 کروڑ روپے سے زیادہ کی رقم مشکوک مقاصد کے لیے ایویشن اور ٹریول کمپنیوں کے توسط سے منتقل کی گئی۔ ایجنسی نے انکشاف کیا ہے کہ اپریل 2023 اور اس سال جون کے درمیان ترنمول کانگریس کے کھاتوں سے تقریباً 160 کروڑ روپے پرائیویٹ ایویشن فرم اور اس سے وابستہ ادارے کو منتقل کیے گئے۔ امریکی فوج نے ایران پر تازہ حملے کیے ہیں۔ یہ حملے آبنائے ہرمز میں 3 تجارتی جہازوں پر حملے کے کچھ ہی گھنٹے بعد کیے گئے ہیں۔ امریکہ کی مرکزی کمان نے سوشل میڈیا پر ایک بیان میں کہا ہے کہ امریکی فوجوں نے یہ حملے ایک بین الاقوامی گزرگاہ میں کمرشل جہازوں پر حملے کرنے کا سخت بدلہ لینے کے لیے کیے ہیں جن میں بے قصور شہری سوار تھے۔ ادھر ایران کے سرکاری میڈیا نے بھی قشم اور بندرگاہ اور بندر عباس میں ان دھماکوں کی اطلاع دی ہے۔ ایران کے نائب وزیر خارجہ کاظم غریب آبادی نے کہا کہ امریکہ کی طرف سے یہ تازہ حملے معاہدے کی خلاف ورزی ہے۔ امریکہ نے ایک لائسنس کو بھی منسوخ کر دیا ہے جس کے تحت امریکہ اور ایران کے درمیان لڑائی کو ختم کرنے سے متعلق ایک عبوری سمجھوتے کے حصے کے طور پر ایران کے تیل کی فروخت کی اجازت دی گئی تھی۔ امریکہ کے افسر نے بتایا کہ یہ لائسنس اس لیے منسوخ کیا گیا ہے کہ آبنائے ہرمز میں ایران کی کارروائی ناقابل قبول ہے اور ضرورت ہے کہ ایران اس کا نتیجہ بھگتے۔ فٹ بال میں سوئٹزرلینڈ ونکوور میں پینلٹی شوٹ آؤٹ میں کولمبیا کو 3-4 سے ہرا کر 1954 کے بعد سے پہلی مرتبہ فیفا ورلڈ کپ کے کوارٹر فائنل میں پہنچا ہے۔ اضافی وقت کے بعد بھی دونوں ٹیمیں کوئی گول نہیں کر سکی تھیں۔ ادھر پری کوارٹر فائنل کے ایک اور میچ میں اٹلانٹا میں ارجنٹینا نے مصر کو 2-3 سے ہرا دیا۔ ارجنٹینا 78ویں منٹ تک 2 سے پیچھے چل رہا تھا۔ موجودہ چیمپئن ارجنٹینا کی طرف سے کرسٹیانو رومارو نے 79ویں منٹ میں پہلا گول کیا۔ اس کے بعد 83ویں منٹ میں میسی نے گول کر کے اسکور 2-2 سے برابر کر دیا اور اینزو فرنانڈیز نے اضافی وقت میں فیصلہ کن گول کر کے ارجنٹینا کی جیت کی راہ ہموار کر دی۔ مردوں کی کرکٹ میں نوٹنگم میں ٹرینٹ برج کے مقام پر کل رات تیسرے ٹی ٹوینٹی میچ میں انگلینڈ نے بھارت کو 125 رن سے ہرا دیا۔ اس طرح انگلینڈ نے 5 میچوں کی سیریز میں 2-0 کی سبقت حاصل کر لی ہے۔ انگلینڈ نے بھارت کے سامنے 202 رن کا نشان رکھا تھا لیکن بھارت کی پوری ٹیم 11 اوورز اور 4 گیندوں میں صرف 76 رن بنا کر آؤٹ ہو گئی۔ یہ تھیں خبریں۔ اب اخبارات کے آئینے کے ساتھ ہیں کونین حیدر۔
4: شکریہ اسلم۔ قومی راجدھانی دلی سے شائع ہونے والے آج کے بیشتر اردو اخبارات نے وزیر اعظم نریندر مودی کے انڈونیشیا دورے سے متعلق خبروں کو شہ سرخیوں میں جگہ دی ہے۔ روزنامہ پرتاب کی شہ سرخی ہے، بھارت انڈونیشیا میں شراکت داری کے سنہرے باب کا آغاز۔ وزیر اعظم مودی کو انڈونیشیا کے اعلیٰ ترین شہری اعزاز سے نوازے جانے کی خبر کو بھی اخبارات نے پہلے صفحے پر پیش کیا ہے۔ ماحولیاتی تحفظ کے بغیر ترقی سراسر بے معنی ہے، مرکزی وزیر داخلہ امت شاہ کے اس بیان کو انقلاب اور دیگر اخبارات نے اہمیت کے ساتھ شائع کیا ہے۔ روزنامہ انقلاب نے کیرالم کے وائناڈ میں بڑے پیمانے پر چٹان کھسکنے کے واقعے میں کم از کم 3 افراد کے ہلاک اور متعدد کے زخمی ہونے کی خبر کو اپنے پہلے صفحے پر شائع کیا ہے۔ اس کے علاوہ آج کے اخبارات کی چند بین الاقوامی خبروں کی سرخیاں اس طرح ہیں۔ دھمکیاں جاری رہیں تو حتمی معاہدے پر مذاکرات شروع نہیں ہوں گے، ایرانی وزیر خارجہ عباس راخچی کا بیان۔ امریکہ کا ترکیہ پر عائد پابندیاں ختم کرنے کا اعلان۔
1: और आखिर में खास खास खबरों की सुर्खियां एक बार फिर। भारत और इंडोनेशिया ने हर तरह की दहशतगर्दी